0: والصلاة القائمة آت محمدا الوسيلة والفضيلة وابعث مقاما محمودا الذي وعدته.
1: FM 107 پر پیغام.
2: پریشانی میں مذاق اور خوشی میں تانا نہیں دینا چاہیے, کیونکہ اس سے رشتوں میں موجود محبت ختم ہو جاتی ہے. انسان کو اللہ تعالیٰ سے معافی اور صحت کا سوال کرتے رہنا چاہیے, کیونکہ ایمان کی نعمت کے بعد تندرستی سے بہتر کوئی نعمت نہیں ہے. اللہ تعالیٰ آپ سب کو ہمیشہ تندرست, خوش و خرم اور سلامت رکھے.
1: پیغام on FM 107.
3: آپ سن رہے ہیں FM 107.
1: دل سے دیسی
4: FM 107 پر اپنا بزنس ایڈورٹائز کرنے کے لیے آج ہی رابطہ کریں, ہماری قطر میڈیا کارپوریشن کی مارکیٹنگ ٹیم سے. کال کریں 4488806 پر یا ای میل کریں marketing@qmc.qa.
5: آر یو ریڈی؟ لے کر آ رہے ہیں آر جے کبیر, وہ شو جس کا انتظار رہتا ہے سب کو.
6: ٹاپ 10 کاؤنٹ ڈاؤن.
7: ویلکم ٹو دا شو ٹاپ 10, جس کا نام ہے 10 گانے چلتے ہیں ہم کو بتائیے اور رینکنگ وائز چلتے ہیں. میں فارمل انٹروڈکشن دے دیتا ہوں. میرا نام دوہا والا کبیر, ایف ایم 107 پر ایک ٹھیک ٹھاک آرجو. میں ایک چیز بھی کہنا چاہتا ہوں اس شو کو لے کر, مجھے بڑی امیدیں رہتی ہے اگلا ہفتہ جب آئے گا تو لسٹ میں بہت سارے چینجز آ جائیں گے, کوئی نہ کوئی مووی, کوئی نہ کوئی ایسا گانا آئے گا جو ادھر ادھر مچا دے گا, لیکن اس بار کچھ ایسا ہوا نہیں ہے. آئی ہیڈ ہائی ہوپس, مجھے لگا تھا کہ الفا سے کچھ نہ کچھ آئے گا, لیکن بھائی صاحب آئی ایم سو ڈس اپوائنٹڈ. مووی تو میں نے دیکھی نہیں, آئی وڈ ناٹ کمنٹ آن دیٹ, لیکن گانے کوئی وائی دے آر ناٹ ڈوئنگ اینی تھنگ, ان کی مرضی. پر ہماری لسٹ ویسی کی ویسی ہے, دیر از نو چینج ایٹ آل. آج کی لسٹ میں ایک گانا جو ہے اس نے جگہ بنائی اپنی اور ایک گانے کو باہر کر دیا ہے, اینڈ دیٹ از بیکاز آج کی لسٹ بھی اتنی خاص ہے جتنی پچھلے ہفتے کی تھی. اینڈ جسٹ ٹو ریمائنڈ یو, آل دی سانگز آر گیٹنگ دیئر ڈیو, آل آف دیم آر چارٹ بسٹرز. کچھ ایسے ہیں جو بہت زیادہ ویوز پا رہے ہیں, کچھ ایسے ہیں جو وائرل ہو چکے ہیں, کچھ ایسے ہیں جن کا ہک اسٹیپ وائرل ہے, کچھ ایسے ہیں جن کی کوئی لائن وائرل ہے, کوئی مکھڑا وائرل ہے, یو نیور نو. بٹ ملا کے اتنی ساری وجہوں کے بعد یہ گانے آئے ہیں. کچھ گانوں کی اسٹریمنگ جو ہے وہ باقی گانوں سے زیادہ ہے, جبکہ یوٹیوب پہ ہو سکتا ہے آپ کو کم ملے. بٹ ٹیکنگ آل آف دس ان کنسیڈریشن, آپ نے بھی بہت سارے گانے بھیجے تو بتائیے گا کہ آپ کا گانا اس لسٹ میں ہے کہ نہیں. سوشل میڈیا ہینڈلس FM107 قطر, FM107 قطر, اس نام سے ہم ہر جگہ موجود ہیں. پلیز ہمیں بتا دیا کریں کہ آپ کو کون سا گانا پسند آ رہا ہے, کون سا گانا آپ چاہتے ہیں لسٹ میں ایڈ ہونا, اینڈ اسی حساب سے لسٹ بندی چلی جائے گی. بٹ فور ناؤ لسٹ جیسے جاتی ہے, پیپر کے بعد آ رہی ہے آپ کو. Yeah, these papers, exactly. تو ہم جائیں گے 10 سے سیدھا 1 تک. فور ناؤ 10, 9 اور 8ویں پائیدان پہ کون سا گانا ہے. All right. چلو بھائی شروع کیا جائے. تو نمبر 10 پہ جو گانا ہے, جیسے میں نے کہا تھا گانے میں سادگی جو ہے آج کل نظر نہیں آتی ہے. دے ویری لیس نمبر آف پیپل ہو ایکچولی ٹیون ان ٹو اے سانگ اینڈ سے کیا بات ہے یار کیا گانا بنا ہے. ہمیں لگتا ہے کہ کوک اسٹوڈیو ہی گانا ہمیں لا کے دے گا, تب جا کے ہمیں لگے گا ارے واہ کیا لیرکس ہے بھائی مزہ ہی آ گیا. بٹ کچھ سنگرز ہیں ابھی بھی جو پاپ سنگرز ہیں اور جو لوگ اوریجنیلٹی دکھا رہے ہیں, ان میں سے ہی ہمارا ایک بھارتی بندہ جس کا نام ہے سٹیبن بین. بڑھیا بندہ ہے یار, میں نے اس کو خامہ خواہ جج کیا. سٹیبن بین نے یہاں پر قطر میں آ کے پرفارم کیا تھا, اینڈ when I saw him first, میں کو بھائی یار بڑھیا بنا رہے ہیں گانے تو, اینڈ ہی ہیز اے ویری ڈفرنٹ وائس ٹونیلٹی جو ان کے حق میں کام کر رہی ہے. کافی انڈر ریٹڈ آرٹسٹ ہیں, انہوں نے ابھی ایک گانا لانچ کیا جو 10ویں نمبر پر ہے. گانے کا نام ہے سادگی.
8: سادگی تو ہماری ذرا دیکھیے,
7: لٹرلی یہی میں کہنا چاہتا ہوں, گانے میں سادگی ہے بھائی. بڑھیا بھائی نے کھو کے گایا ایک دم ملنگ ہو کے, اور بڑھیا ویڈیو ہے. ایک ایسا گانا جس میں لیریسزم ہے, ایک ایسا گانا جس میں ویڈیو کا کوئی سٹرکچر ہے, ایک ایسا گانا جس میں کوئی سادگی ہے, ایسا گانا جو بڑا گراؤنڈڈ لگتا ہے. یہ گانا 10ویں نمبر پر ہے. اف یو ہیونٹ سین اٹ, فرسٹ آف آل لسن ٹو اٹ, اینڈ دین اس کے بعد جا کے ویڈیو دیکھیے گا. میں صحیح بتا رہا ہوں, آپ اگر ایک لمبی ڈرائیو پر ہیں, دوپہر والی ڈرائیو پر, ناٹ رات والی ڈرائیو, اس میں الگ گانے ہیں وہ میں آپ کو الگ سے بتاؤں گا. بٹ اگر آپ دوپہر والی ڈرائیو میں, اف یو گوئنگ سم ویئر کلومیٹرز اوے, تو یہ گانا گاڑی میں چلتے ہوئے, آ ہا ہا ہا, ٹریفک ٹروفک بھائی صاحب سب بھول جاؤ گے, موج آ جائے گی. تو یہ والا گانا ایٹ نمبر 10, اٹس کالڈ سادگی, سٹیبن بین کا گانا. And what a track. Okay, अब अगले गाने की तरफ बढ़ते हैं. गाना नंबर 9. पिक्चर आ चुकी है, रिलीज हो चुकी है. फर्स्ट हाफ बहुत बढ़िया गया, सेकंड हाफ ने वही किया जो बॉलीवुड के राइटर्स करते हैं. क्यों नहीं लिखा जा रहा है, जैसे हम कहते हैं ना पढ़ाई क्यों नहीं हो रही है, वैसे ही इस मूवी का हाल हुआ है. वेलकम टू जंगल अगेन, एक सीक्वल टू अनदर अगेन, एक मूवी जो किसी समय बहुत बड़ी हिट थी. वेलकम का थर्ड सीक्वल वेलकम टू जंगल. कोई जरूरत नहीं थी अगर इसी का गाना ही रिलीज कर देते, काफी होता. बट दे एक्चुअली डिसाइडेड टू रिलीज द होल मूवी. पर पूरी पूरी मूवी तो आ चुकी है, उसके कुछ गाने जो हैं वो लापता हैं. एक गाना है जो नॉस्टैल्जिया पे खेल गया है. एंड जैसे मैं कहता हूँ, एक होती है फैन सर्विस. फैन सर्विस करना बहुत जरूरी होती है. होता ना जब आप कोई मूवी आप गाना देख रहे होते हैं. मैं एग्जाम्पल देता हूँ, रिसेंटली आवारापन 2 का टीजर आया. आई एम सॉरी, मैं हूँ भाई, मैं आवारापन इमरान हाशमी का बहुत बड़ा फैन हूँ, तो मैं उसके बारे में बात करूंगा. सो आवारापन 2 का टीजर जब आया, मैं एज अ फैन आई वॉज एक्सपेक्टिंग कुछ ना कुछ तो भाई पहली मूवी से हुक होगा गाने के जरिए. एंड वही हुआ. जब बैकग्राउंड में आया तो फिर अरे भाई साहब, जो फैन सर्विस हुई है दैट इज कॉल्ड फैन सर्विस. जब आपकी उम्मीद भी जागती है, आपको लगता है भाई ये गाना सुन के आज भी रोंगटे खड़े हो रहे हैं, वैसा ही कुछ करने की कोशिश करी वेलकम टू जंगल के साथ. उनका फेमस ट्रैक पहली वेलकम का जो 2017 में आई थी, फैम नोट रॉन्ग, उसमें एक गाना था उच्चा लंबा कद. और कैटरीना कैफ थी और उसमें अक्षय कुमार साहब थे. लेकिन अभी उसको वापस से 2.0 वर्जन बनाया गया है वेलकम टू जंगल के लिए. एंड नॉट एग्जैक्टली अ सेलिंग पॉइंट, क्योंकि सेलिंग पॉइंट तो उन्होंने भर के स्टार्स दिए, बट ये गाना स्टिल वर्क्स इन द फेवर ऑफ द मूवी. तो ये गाना ऊंचा लंबा कद इज एट नंबर 9 इस मूवी के अंदर. मुझे शिकायतें ही शिकायतें हैं, ठीक है भाई, आई एम रेंटिंग. मगर मैं सीरियसली बताऊं, इसमें जो है दिलेर मेहंदी क्या कर रहे हैं यार, मतलब क्यों है वो पिक्चर में, क्यों दिलेर पाजीदी में. इतनी इज्जत करता हूं लेकिन फिर भी एक्टिंग मत करो ना उनसे. और मुझे पता क्या लगाता है, सोन एज आई सॉ द ट्रेलर, मुझे लगा हो सकता है दिलेर पाजी का भी कोई गाना शाना इसमें होगा. नहीं है भाई, दे डिसाइडेड फैन सर्विस करने. फैन सर्विस करो अच्छी बात है, मगर गिव अस समथिंग. ऊंचा लंबा कद इज एट नंबर 9 क्योंकि गाना ही है जो मूवी को पार करा रहा है नदी, और इसलिए नंबर 9 पर है. दिस सॉन्ग इज द मोस्ट मेमोरेबल थिंग फ्रॉम द फर्स्ट मूवी इन वेलकम टू जंगल, अपार्ट फ्रॉम अक्षय कुमार जिन्होंने पूरे कंधे पे इस पिक्चर को आगे तक ढोने का फैसला किया. कुडोस टू हिम, ही इज स्टिल गुड. लेकिन नंदलेस, तो 9वें नंबर पर है ऊंचा लंबा कद एंड वेलकम टू जंगल का ये गाना अपने स्थान पर, अपनी जगह पे बना हुआ है. मूविंग ऑन, भाई साहब नंबर 8, ये वो सिचुएशन है जहां पे गाना या तो लिस्ट से बाहर होगा आने वाले वक्त में, या ये ऊपर जाएगा. ये पोजीशन बहुत बहुत मायने रखती है. जैसे क्रिकेट में टेल एंडर्स होते हैं, कई मरतबा टेल एंडर्स 100 भी मार देते हैं, और कई मरतबा ऐसा होता है कि टेल एंडर्स की बैटिंग ही नहीं आती है, और कई मरतबा वो लोग आउट हो जाते हैं. पर टेल एंडर्स पे कुछ भी कह नहीं सकते, इट इज अ वेरी रिस्की सिचुएशन, यू नेवर नो. क्या कहते हैं उसको, अनप्रेडिक्टेबिलिटी थोड़ी सी ज्यादा है. तो नंबर 8 पे वो गाना बना हुआ है जिसके हुक स्टेप ने धमाल मचाया हुआ है. ये इनको, इस गाने को गाया भी उस शख्स ने है जो मुझे लगता है कि गाने बनाते ही टिकटॉक और रील्स के लिए हैं, बिकॉज ही नोज कि जो भी वो गाना बनाएंगे उसका हुक स्टेप अगर बढ़िया होगा, गाने में एक किस्म की रिदम होगी, तो गाना चलेगा ही चलेगा. आप समझ गए, मैं गुरु रंधावा की बात कर रहा हूं. गाना आया था उनका पहले कतल, याद होगा आपको. कतल के म्यूजिक पर नए लिरिक्स को बिठा दिया है, अपने ही गाने को कॉपी मार दिया भाई ने मगर फिर भी गाना काम कर गया है, इज बियॉन्ड क्रेजी टू मी. तो गाना है कहर.
9: बॉम्बे तू बॉम्बे तेरा शहर कुड़े कहर कुड़े.
7: अभी तक मैंने मूवी के बारे में बात नहीं करी, अब करूंगा. धमाल 4 से है ये गाना, अगेन अनदर सीक्वल. क्यों, पर है सीक्वल है धमाल 4. उसमें बहुत सारे और भी गाने हैं जो चल रहे हैं मार्केट में, मगर ये जो गाना है थोड़ा सा हटके, कहर जो गाना है गुरु रंधावा का, इट डज दैट थिंग जो बाकी सारे गाने नहीं कर रहे हैं. मतलब कि जो हुक स्टेप्स हैं जो अक्सर वायरलिटी की सबसे सबसे बड़ी वजह बनते हैं, तो ये गाना भी वायरल हो रहा है. लिरिक्स पे भी जाऊंगा मैं, हाँ लिरिक्स भी ठीक है, मगर उससे जरूरी है इसके स्टेप्स. तो बड़े बड़े जो सोशल मीडिया इन्फ्लुएंसर्स हैं, जो डांसर्स हैं, जिनके डांसिंग स्टूडियोज हैं, ऑल ऑफ देम आर मेकिंग रील्स ऑन दिस वन. एंड स्पेशली ये वायरल हुआ है उन कोरियोग्राफर्स के बीच में जो लोग क्लासेस देते हैं. तो अभी क्या होने लगा है ना, हम उस टाइमलाइन में आ चुके हैं जहां पर एक गाना अगर बढ़िया चल जाए, उसके हुक स्टेप्स बहुत बढ़िया हो, सो कोरियोग्राफर्स को मौका मिलता है वो हुक स्टेप्स बाकियों को सिखाने का, बिकॉज बाकी सीखना चाहते हैं. सो अ वेरी वेरी गुड हुक स्टेप, अ वेरी गुड ट्रैक गुरु रंधावा. आपसे उम्मीद है मेरी अभी भी बनी हुई है. जब आपने परफेक्ट लॉन्च किया था तो मेरी उम्मीद चटक गई थी, मैं सही बता, मुझे बहुत गुस्सा आया था. परफेक्ट चीज परफेक्ट, शुक्र है वो गाना आगे चला गया. भाई मेरे समझ नहीं आया था ये वाला गाना आया, तो थोड़ी उम्मीद जागी है. गुरु रंधावा विद कहर एट नंबर 8 ऑन द लिस्ट फ्रॉम द मूवी धमाल 4. ओके, तो अभी लिस्ट को जरा सा रवा कर लेते हैं. आपने 10 नंबर पे सुना सादगी स्टीवन बैन का, काफी काफी ग्राउंडेड गाना, विच आई एक्सट्रीमली लव फॉर इट्स ओरिजिनलिटी. नंबर 9 पे है ऊंचा लंबा कद वेलकम टू जंगल, फैन फेवरेट एंड फैन सर्विस की गई है इस गाने के जरिए आपको याद दिलाने के लिए कि सुनो वेलकम पहली वाली देखे हो, हैं बढ़िया लगी थी, ऊंचा लंबा कद कैसा लगा था, ये लो नॉस्टैल्जिया की बाल्टी में टुपकी लगा लो. तो ये वो गाना है जो आपको नॉस्टैल्जिया में जरूर ले जाएगा, डेफिनेटली. सो ऊंचा लंबा कद एट नंबर 9 फ्रॉम द मूवी वेलकम टू जंगल. एंड नाउ एट नंबर 8 पोजीशन, जैसे मैंने कहा गाने को आजकल वायरल होने के लिए दो ही चीजें लगती हैं, या तो उसमें मेलेडी हो वो वाली जो भट्ट साहब ने इमरान हाशमी के जरिए दी है, या फिर दूसरा तरीका है गाने को वायरल करने का कि उसमें कोई हुक स्टेप हो. तीसरा भी तरीका है, लेकिन दिस वन वर्क्स रियली गुड आज की तारीख में, और गाने के हुक स्टेप्स बहुत कमाल के, अमेजिंग कोरियोग्राफी. ये गुरु रंधावा कहाँ से पकड़ के लाते हैं लोगों को मैं नहीं जानता, पर एवरी सिंगल टाइम उनके गाने में कोरियोग्राफी बढ़िया होती है, ये कुछ तो सही कर रहा है बंदा. सो कहर फ्रॉम धमाल 4 इज एट नंबर 8 ऑन द लिस्ट एंड इट इज ब्लास्टिंग ऑन रील्स एंड टिकटॉक. अब जब वापस लौटेंगे तो बात करेंगे 7, 6 और 5 की. जाना नहीं है आपने, ये है टॉप 10 दिस वीक. मैं दोहा वाला कबीर आपके साथ, एंड ऑल्सो सोशल मीडिया हैंडल्स रिमाइंडर बहुत जरूरी है, तो अगर आप सोशल मीडिया हैंडल्स पर अभी तक नहीं आए तो प्लीज प्लीज आ जाइए भाई, प्लीज हमसे जुड़िए. सोशल मीडिया हैंडल्स FM107 कतर, FM107 कतर. अगर आप मुझसे जुड़ना चाहें तो दोहा वाला कबीर FM107. ओके, जाना नहीं है आपने, स्टैच्यू
10: FM107 टॉप 10 नंबर 10.